हम पापी तुम पाप खंडन निको ठाकुर देशा। हम पापी तुम पाप खंडन निको ठाकुर देशा। परम सम्मान योग सतगुरु साहिब श्री गुरु ग्रंथ साहिब महाराज जी दी पावन पवित्र हजूरी अंदर इकत्र हुए बैठे गुरमुख प्यारे सतसंगी जनों, आप जी जिथे हफ्तावारी दीवान विच गुरुदेव दे चरण परसन आए हो, उथे सतगुरु गुरु हरगोबिंद साहिब जी महाराज जिन्हां दा आगमन दिहाड़ा पिछले दिनी अजे बतीत होया है, उस गुरु हरगोबिंद साहिब जी दे आगमन नूं आप बड़े प्यार श्रद्धा नाल मना रहे हो। आओ सतगुरु गुरु हरगोबिंद साहिब जी दे पवित्र जीवन संबंधी आपां विचार गुरु ग्रंथ साहिब दी टेक लै के करनी। आप समूह माई भाई एकाग्रता बख्शनी, सतगुरु दे जीवन दियां कुछ अहम घटनावां जिन्हां नूं जिन्हां विचों सानूं बड़ी वड्डी सेध मिलनी है, साहिब दे पवित्र जीवन दी विचार आरंभ करिए। करो कृपा समूह माई भाई, विचार आरंभण तो पहला गुरु बख्शी फतेह प्रवान करो जी। वाहिगुरु जी का खालसा, वाहिगुरु जी की फतेह। सतगुरु गुरु हरगोबिंद साहिब महाराज जी का आगमन गुरु की वडाली विखे होया। मैं आरंभ तो शुरू करना चाहना वा साहिब दे आरंभक जीवन तो। सत्कारयोग बाबा बुढ़ा जी ने अरदास की, ओ भी थां साडे कोल अज मौजूद है, जिस जगह ते बाबे बुढ़े ने अरदास की उस स्थान नूं आपां बीड़ बाबा बुढ़ा साहिब जी दी कहने। ओ बीड़ वाली जिहड़ी जगह है, ए गुरु घर नूं चौधरी लंगा वल्लों भेट की गई सी। चबाल दा रहण वाला चौधरी लंगा उहदे वल्लों भेट की गई। बाबा बुढ़ा जी ने उस धरती ते अरदास की ते गुरु हरगोबिंद साहिब महाराज जी दा आगमन जिसनूं आपां अज गुरु की वडाली कहने हां उस जगह ते होया। साहिब श्री गुरु हरगोबिंद साहिब महाराज जी दे आगमन दे संबंध विच साहिब श्री गुरु अर्जन देव महाराज जी ने इत्थे कृपा करके छे हरका खूह भी लवाया सी। साहिब सतगुरु गुरु अर्जन देव महाराज जदों पुत्र दी दात परमेश्वर ने दिती उदों भी गुरदेव उस मालक दी बाणी उहदे नाम नाल उस प्यारे वाहिगुरु दा शुक्र करदे ने। गुरु हरगोबिंद साहिब दा नाम भी बाबा बुढ़ा जी ने रखिया। गुरु हरगोबिंद साहिब सच्चे पातशाह महाराज बाल उम्र विच उन्हां ते तीन खूनी वार उन्हां दे सक्के ताए वल्लों कीते गए। मैं ये वैसे अर्ज कर भी चुका हां, पहला एक दाई नूं भेजिया कि जहर दे के कि इस बच्चे नूं तू जहर दे के मार दे, इहदी मौत दे नाल साडे पुत्र मेहरवान नूं गुरु नानक साहिब दी गद्दी मिल जाएगी। दाई दी पेश ना गई, इन्हां ने एक सपेरा भेजिया सप दे के कि जेकर हरगोबिंद नूं सप डंग मार के खत्म कर दे
تیرے گھر نو روپیاں نال بھر دیاں گے، پر سکھ تواریخ دے مطابق گرو نانک دی کرپا دے نال او سپ وی گرو ہرگوبند صاحب دا کچھ وگاڑ نہیں سکیا۔ تیجا خونی وار سکے تائے نے کرایا کہ جڑا کھڑاوا گرو ہرگوبند صاحب نو کھڑاندا ہے او سی برہمن، تے بابے پرتیے نے اونوں لالچ دتا ہے تے اک گل کی آ زہر دی پڑی لے جا، تے جدوں اے بچہ دہی کھائے گا کوئی بھی چیز تیرے ہاتھ تو شکے تے او دے وچ زہر ملا کے دے دیں تے اس دے کھان نال اے دی موت ہو جائے گی، تیرے گھر نوں بھر دیاں گا، پر اس اکال پرکھ واہگرو جی دی دے تے کرپا ہوے، جے رکھن والا میرا نرنکار اے تے دنیا دی کوئی طاقت منکھ دا کچھ وگاڑ نہیں سکدی، منکھ دا نہیں او تا منکھتا دا گرو اے، ستگرو گرو گرنتھ صاحب تا بانی وچ اچھی آواز وچ